0: نمسی پیاری سنی والو آج ہم پرچین دارو ہر کاریا کرام کو کروشی کبیر یعنی مہان کروش کی مانو ادھیکار گوشنا ہماری پورواجوں کی گوشالی وراثت وشائے پر ایک تپانی پرستوت کریں گے ہمارے ساتھ رہیں संदेश किसान 2024 के संदेश की एक विशेषता जिसमें इमोमाली रामून द्वारा 28 दिसंबर सन 2024 को तजकिस्तान गणराज्य के मजलिस ओली में प्रस्तुत किया गया यूनेस्को के साथ घनिष्ठ सहयोग को मजबूत करना है। संदेश में कहा गया तजकिस्तान यूनेस्को के सहयोग से राष्ट्र के महान विभूतियों के समान राष्ट्रीय सांस्कृतिक मूल्यों की रक्षा तथा उन्हें अंतर्राष्ट्रीय स्तर पर उचित रूप से प्रस्तुत करने के लिए निरंतर प्रयास करता है। हमारे लिए आवश्यक है कि हम अपने राष्ट्र के ऐतिहासिक और सांस्कृतिक मूल्यों की रक्षा तथा उन्हें वैश्विक मंच पर और अधिक व्यापक रूप से प्रस्तुत करने के कार्यक्रम को उद्देश्यपूर्ण ढंग से जारी रखें। इसी संदर्भ में तजकिस्तान गणराज्य के राष्ट्रपति मामहिम इमाली रामों ने गणराज्य के संबंधित मंत्रालयों को निर्देश दिया गया कि कुरुशी कबीर ह्यूमन राइट्स डिक्लेरेशन की 2550वीं वर्ष के आयोजन से संबंधित आवश्यक सामग्री तैयार कर यूनेस्को को प्रस्तुत करें। कुरुश कबीर ह्यूमन राइट्स डिक्लेरेशन मानव इतिहास के सबसे प्राचीन दस्तावेजों में से एक है और फारसी ताजिक जनता की राज्य व्यवस्था के विकास से संबंधित एक दुर्लभ ऐतिहासिक कानूनी स्रोत माना जाता है। इसमें उन आध्यात्मिक मूल्यों के आधार पर राज्य व्यवस्था का मानदंड प्रस्तुत करने का प्रयास दर्ज है जिन्हें हमारे पूर्वजों ने हजारों वर्षों की इतिहास में स्थापित किया गया था। इस विषय पर हमारे अतिथि ताजिस्ते पेदाजिकल यूनिवर्सिटी नामर आफ्त सदरजी नाइनी के ताजिक जनता के इतिहास विभाग के शिक्षक खेंजोदा फरीदून ने अपने विचार इस प्रकार किए हैं।
1: मिलत ताजिक तारीख कदीमा व इबरत आमोज داشته از ازل با ارزش های انسان دوستانه
0: تاجیک راش پراچین کال سے گیان مانوی کھیلوں سدباب نپورن ویوہار تتھا اپنی سمردھی ویگیانک اور سنسکرتی وراثت کے لیے پرسید رہا ہے۔ تاجکوں کے انیک اچھی پرمپرائین اور ریتی رواج مانوتا کی ساجھا ادھیاتمی دھروہر کا حصہ بن چکے ہیں۔ ایسے ہی پورواجوں کی بہمولیا وراثتوں میں سے ایک جس نے وشو سبھیتا میں مہتوپورن بھومیکا نبھائی ہے مانو کے پراکرتک ادھیکاروں سے سمبندھت پہلی گھوشنا کروش کبیر کا مانو ادھیکار گھوشنا پاتر مانا جاتا ہے کیونکہ آج پورو اور پشچم میں جس نیا پور مانوی اور ودھی آدھارت سماج کے نرمان کا پریاس کیا جا رہا ہے اس کی کئی مول بہت مانیتائیں اس گھوشنا میں ویاک مولیوں سے جڑے مانی جاتی ہیں۔ اس اندر میں لوکتنتر کے تحت جیسی نیائے وش پکشتا جن ستا مانو ادھیکاروں کی رکشا اور سماج کا نیا پور شاسن وش سمودائے کے مہتوپورن وشیوں میں گینی جاتے ہیں اور کچھ ودوان ان کے اتہاسی سروتوں کو مان کروش کے مان و دیکار گوشنا پاتر سے بھی جوڑتے ہیں۔ نساندے آج پشمی ویدھا شاستر میں سنویدھان اور آنیا قانونی دستاویزوں کو مان و دیکاروں اور سوتنتراؤں

0: Kurušika bir Human Rights Declaration manavtaki star par sabse mahan adiatmi daruharon mein se ek hai. Isi dastavez ki badoulat Tajik janta ne hazaron varshon tak apni pehchan aur asmita ko surakshit rakha hai tatha usme nihit mandandon aur siddhanton ke aadhar par apne vidhi adharit rajya ke nirman karai hai. Ye dastavez Tajik janta ko rasht ke roop mein vikasit hone ke raah mein adiatmik शक्ति प्रदान करता रहा है साथ ही ये एक ऐतिहासिक और कानूनी आधार के रूप में भी कार्य करता है भविष्य में भी ये ताजिक जनता के लिए प्रेरणा और रचनात्मक ऊर्जा का अतुट स्रोत बना रहेगा
1: बॉयस इफ्तिखार است که اعلامیه خود با شری کوروش کبیر که از 39 بند عبارت است نخستین اعلامیه خود با شر در جهان اعتراف گردیده است و نسخه‌اش در داخل بنای سازمان ملل متحد
0: یہ گرو کی بات ہے کہ کوروش کبیر کا مانو ادھیکار گھوشنا پتر جس میں 49 دھارائیں بتائی جاتی ہے وش کے پرارمبھ مانو ادھیکار سمبندھی دستاویزوں میں سے ایک مانا جاتا ہے اور اس کے پرکرتی کے مکھیالے میں بھی پردرشت کی

0: کر دیتا ہے حیران تب اور بھی جب مرحلوں میں بن جاتا ہے دل اپنے سارے درد غم بلا کر ساتھ ہنستا ہے ساری رات اسے کچھ بھی نہیں چاہیے تم سے بس کچھ پل تمہارے ساتھ کا ہے وہ محتاج دوست وہ ہے جسے دوستی نبھانا نہیں پڑتی
1: یاد دلاتا ہے کہ آپ ریڈیو آوازی تاجک کی ہندی بھاگو سن رہے ہیں ریڈیو آوازی تاجک روز آٹھ بھاشاؤں میں اپنے پروگرام آپ کے لیے پیش کرتا ہے آج کے پروگرام میں ہمارے ساتھ ایک مہمان ہے راجہ ابراہیم جو بنگلہ دیش سے ہے اور تاجکستان کی یاترا کرنے آئے ہیں آپ کا سواگت ہے ہمارے پروگرام میں راجہ ابراہیم
2: شکریہ
1: تاجکستان آپ کب آئے اور آپ کا امپریشن کیا ہے تاجکستان کے بارے میں
2: لگ بھگ ایک مہینہ ہو گیا پچھلے مہینہ میں اپریل میں آیا تھا اور تاجکستان میرے کچھ دوست ہیں جن لوگوں کے ساتھ میں پڑھائی کیا انڈیا میں
1: تاجک لوگوں نے آپ کا سواگت کیسا کیا
2: انڈیا میں میرا جو دوست ہے میرے پاس لگ بھگ 10 فرینڈس ہیں جو ہندی پڑھائی کرنے کے لیے تاجکستان سے گیا تھا ہم ملے اور اس سے پہلے تو ایک بات بتاؤ کہ تاجکستان کے بارے میں ہم کو پتہ بھی نہیں تھا اس نام کا کوئی کنٹری سے اور پھر آپ لوگوں سے ملے اچھا لگا اور اسی وجہ سے میں یہاں ہوں
1: بڑھیا تو پھر آنے کے بعد کیا دیکھا آپ نے کیا اچھا لگا آپ کو کیا اچھا نہیں لگا آپ کو کھانے میں دیکھنے میں کیا کیا دیکھا کہاں گھوما آپ نے
2: ابھی زیادہ نہیں گھوما میں دوشانبے آ گیا اس کے بعد اسی کے اندر لگ بھگ ایک مہینہ تک دوستوں کے ساتھ رہتا ہوں ان کے پریوار میں اور مجھے لوگوں کو کلچر کے بارے میں جاننا ہے تو جیسے کہ ہمارے وہاں کا بہت کچھ الگ ہے آپ کے یہاں کا بہت کچھ الگ ہے یہاں پر زیادہ تو مسلم لوگ ہیں ماشاء اللہ میں خود بھی مسلم ہوں لیکن کھانا میں جو ہمارے ادھر مسالہ یوز کرتے ہیں مرچی یوز کرتے ہیں آپ لوگ یہ سب پسند نہیں کرتے یہاں پر کھانا ویسے اچھا ہے بہت اچھا ہے مجھے کھانے میں کوئی پرابلم نہیں ہوا
1: جی کیا کھایا آپ نے
2: اسپیشلی اوش یہ بتاؤں گا کیونکہ اس کے بارے میں نے پہلے سنا ہو اور ہاسٹل میں میرا دوست لوگ
1: تیار
2: کرتے تھے تو تب جب کھایا نا
1: جی
2: مطلب ماشاء اللہ فین ہو گیا
1: اچھا وہ اوش انڈیا کے بریانی سے نہیں ملتا
2: انڈیا کے بریانی تو تھوڑا بہت الگ ہے مسالے کے ساتھ اور ہمارے پاس بھی بہت ویرائٹی ہے اب لوگ پلوف کہتے ہیں کچھ رشین میں تو ویسے بھی ہوتا ہے اور بریانی الگ الگ ٹائپ کا ہوتا ہے ہمارے ادھر کچی ہوتا ہے ہاں مٹن بریانی مطلب ایسے ایسے الگ الگ بریانی تو اس سے الگ ہے ٹیسٹ الگ ہے دکھنے میں تو مطلب چاول اور گوشت کے ساتھ باندھتے ہیں ٹھیک ہے اب یہاں پر گاجر یوز کرتے جو آئی مین سوجی کہتے ہیں سوجی تو اس کا ہم یوز بریانی میں نہیں کرتے یہاں پر وہ کے ساتھ جب اوش ہوتا ہے یہاں کا اوش ماشاء اللہ مطلب بہت سوادشت ہے اس کا فین بن گیا اور یہاں پر تو کچھ کھانا ملا ہے میں اس سال کی عید منایا یہاں پر کتنے سارے پریوار میں میں گیا مجھے بھی نہیں پتا مطلب بہت ساری سب لوگوں نے ویلکم کیا سواگت کیا اور مجھے یہ بات بہت اچھا لگا فتح شربو رجا شربو خورتوب رائٹ رائٹ مجھے نام نہیں پتا لیکن لگ بھگ بہت ٹرائی کیا جیسے کہ منتو ہوتا ہے نا
1: جی
2: منتو یہ ہمارا ادھر موموز ہوتا ہے لیکن وہاں کا تھوڑا بہت ٹیسٹ بھی الگ ہے دیکھنے میں شاید ایسا ہوا ہے فوڈ مطلب ہر فوڈ میں الگ الگ سواد ملا
1: جی
2: یہ بہت بڑھیا ہے کہ میں آ گیا
1: اچھا دیکھیے
2: میں صرف دوستوں سے ملنے آیا ان کا دیش دیکھنے آیا کہ ہاں چلیے دیکھتے ہیں کیسا ہے تو یہاں پر آ کے مجھے ایسا نہیں لگا میں دوسری جگہ آ گیا ایسا لگا کہ یہ بھی تو مطلب ایک پریوار جیسا ہے
1: جی آپ تو تاجک پریوار میں رہتے ہیں جب کوئی آتے ہیں ویسے دیکھتے ہیں پر جب الگ سے تاجک پریوار میں یا کسی دوسرے دیش کے پریوار میں رہتے ہیں تو اس دیش کا کلچر ہی اتہاس بھی ہسٹری مطلب سب کچھ وہی سے پتہ چلتا ہے
2: آپ
1: کی نظر اس پہ کیا ہے کیا
2: دیکھا کیا کچھ جاننا باقی ہے
1: جی
2: ہاں یہاں پر تھوڑا لینگویج پرابلم ہے اور اس کی وجہ سے میں زیادہ نہیں سمجھ سکتا ہوں اور میرے پاس دوست تو بہت ہے لیکن ان کے پاس ابھی اتنا ٹائم نہیں ہے جس کے کارن میں لگ بھگ اکیلا گھوم لیا دوست بھی ساتھ ہے لیکن تب ہم ہماری باتیں کرتے ہیں ویسے تو بہت کچھ پتہ کرنا باقی ہے
1: جی نہیں میرا مطلب ہے گھر کے بارے میں جب آپ گھر پہ رہتے ہیں کیا فرقیات کیا ہے اس پر کیا ڈفرینس ہے انڈیا یا بنگلہ دیش کا فیملی کیسے رہتے ہیں یہاں کے فیملی کیسے رہتے ہیں مطلب کیا
2: فیملی بانڈنگ جو ہے وہ ہمارا بانڈنگ آپ کا بانڈنگ لگ بھگ سیم ہے हम भी फैमिली में बिलोंग करते हैं, फैमिली में मतलब सब सदस्य होता है ना, मम्मी पापा बच्चे बुरा मतलब सब लोग मिलके रहते हैं, यहाँ पर भी ऐसे ही मिलके रहते हैं, ये बात तो ज़्यादा अलग नहीं है, लेकिन लाइफ स्टाइल थोड़ा अलग है, थोड़ा बहुत यहाँ का पर्यावरण ये थोड़ा बहुत अलग है।
1: आपसे बात करते पता चला कि आप बांग्लादेश में यूनिवर्सिटी में सोशल साइंसेस।
2: हाँ हाँ सोशल साइंस।
1: कब इंडिया गए हिंदी सीखने के लिए, क्यों हिंदी सीखने गए आप इंडिया और क्यों चुना मतलब हिंदी लैंग्वेज सीखने को?
2: हिंदी लैंग्वेज यू नो इंडियन कल्चर, आप जैसे कि आपके आपको भी दिलचस्पी है तो आपको पता है इंडियन कल्चर में भी बहुत वेराइटीज है, एक इंडिया है लेकिन वहाँ पर भी अलग अलग लैंग्वेज है
1: जी,
2: ज़्यादा से ज़्यादा तो हिंदी है लेकिन अलग अलग लैंग्वेज है, 29 स्टेट है और उसमें लोग तो एक जैसा दिखता है लेकिन उनका भी अपना कल्चर थोड़ा बहुत अलग है, और इंडिया में तो इतना वेराइटीज है जो देखने को बहुत कुछ है और बहुत हिस्टोरिकल प्लेस है, और हम तो रहे प्यार की नगरी हाँ आगरा में जो ताजमहल है उस शहर में रहे, तो मुझे तो वो दिलचस्पी बचपन से था कभी ताजमहल दिखेंगे, तो याद ही हम मतलब ऐसा है पड़ोसी है
1: जी,
2: लेकिन फिर भी ताजमहल देखने के लिए मुझे अपना 22 साल वेट करना पड़ा ऐसा लगता है।
1: हाँ? पहले आपका ग्रेजुएशन हुआ फिर चले गए इंडिया
2: हाँ,
1: हिंदी सीखने के लिए।
2: हाँ, हाँ।
1: कितना टाइम लगा आपको हिंदी सीखने में?
2: हिंदी वैसे हमें पता है, हम बोल सकते हैं पहले से ही, मूवीज से पता होता है, हम हिंदी मूवीज देखते हैं और हम पड़ोसी है तो हमको वैसे ज्यादा फर्क नहीं है, लेकिन जैसे कि लिखना और इसका ग्रामाटिकल मतलब इसको समझना, अभी भी मैं कुछ तो गड़बड़ करता हूँ लेकिन फिर भी समझ जाते हैं लोग, बस लोग समझता हूँ।
1: देखिए आपकी मातृभाषा बांग्लादेश में बंगाली है?
2: बंगाली है।
1: बंगाली है और बंगाली और हिंदी का नजदीकी है इस?
2: हाँ हाँ, क्योंकि दोनों ही अब संस्कृत से आए है ना।
1: जानते हैं कि ताजिकी और हिंदी लैंग्वेज में बहुत ज्यादा मिलन जुलन है, जैसे आप अगर गानों में
2: हाँ, कुछ वर्ड्स है लेकिन यहाँ पर प्रोनाउंसिएशन थोड़ा अलग है
1: जी,
2: तो
1: जी, जी, जी,
2: जो वर्ड्स मुझे पता है वो भी मुझे पता नहीं चलता
1: क्योंकि ये बोलचाल होता है ना, इसीलिए बात करने में बोलचाल में ये पता नहीं चलता, पर जब हिंदी गाने सुनते हैं मूवीज देखते हैं तो पता अच्छा। चलता है क्योंकि इंडिया का जो लैंग्वेज है उसमें फारसी के वर्ड्स बहुत ज्यादा है, इसीलिए जैसे इंडिया में भी यूज नहीं करते, कठिन बहुत कम यूज करते हैं, वो मुश्किल ही होता है, ज्यादा फारसी यूज करते हैं। आपकी क्या नजर
2: हमारे भी है, बंगाली में भी बहुत सारी फारसी है, बहुत ज्यादा है,
1: तो इससे हिंदी सीखने में कोई आसानी हुई या नहीं?
2: हाँ लगा कि ये तो मैं पहले से जानता हूँ।
1: ताजिकिस्तान जब आप आ गए मेनली क्या देखना था आपको, क्या इंतजार थे आप ताजिकिस्तान से?
2: मुझे बस ताजिकिस्तान आना था, मेरे कुछ दोस्त है यहाँ पर,
1: इससे पहले कहीं ढूंढा नहीं कि क्या जाना, कहाँ जाना है मुझे, क्या देखना है मुझे?
2: वैसे मैं इतना नहीं सोचता, मुझे बस इतना लगा कि जाना है वहाँ पर, वो अलग है थोड़ा बहुत, और मेरा दोस्त लोग है, बस आ गया और देख रहे आप लोगों से मिल रहे अच्छा लग रहे है।
1: फ्यूचर में प्लान क्या है आपका?
2: फ्यूचर में तो घूमने प्लान है मेरा, ये शुरुआत है ज्यादा नहीं है, इंडिया में जैसे कि हम जब केंद्रीय हिंदी संस्थान आगरा में पढ़ाई किया हिंदी, तो वहाँ पर लगभग 40 देशों का स्टूडेंट्स आया है, तो सबका एक ही मकसद था हिंदी सीखना और इंडिया घूमना। हाँ तो उन लोगों से मिलने के बाद हमारा तो अभी एक इंटरनेशनल फैमिली है जो हिंदी के कारण हम जुड़े हुए हैं, तो मुझे इन सबका देश में जाना है ये दोस्तों से मिलने के लिए, इनके देश इनके कल्चर देखने के लिए, और मुझे दुनिया भर घूमने का एक बहुत शौक है, यदि मैं पहला आदमी नहीं हूँ फिर भी मेरे लिए तो अच्छी बात है, तो मैं घूमना चाहता हूँ बहुत।
1: आपने सोशल साइंसेस सीखा है तो अगर कि करियर की बात करें तो इस पर कोई सीरियस योजना है आपको?
2: मैं कविता लिखता हूँ, हिंदी में तो दो चार लिखा है लेकिन बंगाल में बहुत लिखा है, कोई बात नहीं,
1: हमारे लिए
2: कविता
1: हो जाए जी
2: तो हिंदी में बताएंगे
1: बिल्कुल,
2: क्योंकि हिंदी में जो कविता हमने लिखा वो बताएंगे, हिंदी लोगों को समझने में आसानी होगा। कविता का नाम है मेरा मकसद। जिंदगी जो आजाद पंछियों की तरह उड़ना सिखाते हैं, जिंदगी जो आजाद पंछियों की तरह उड़ना सिखाते हैं, मैं उसी की तलाश में हूं। आजादी आजादी जो टूटा हुआ खूबसूरत सपना है, आजादी जो टूटा हुआ खूबसूरत सपना है, मैं उसी को देखना चाहता हूं। सपना जो हर संतान के लिए अपनी माता पिता के आंखों में है, सपना जो हर संतान के लिए अपनी माता पिता के आंखों में है, मैं उसी को देखना चाहता हूं। प्यार, प्यार जो भूख के समय पर खाया गया खाना है, प्यार जो भूख के समय पर खाया गया खाना है, मैं उसी का स्वाद लेना चाहता हूं। जिंदगी जो आजाद पंछियों की तरह उड़ना सिखाते हैं, मैं उसी की तलाश में हूं।
1: शाबाश,
2: बस इतना ही है।
1: शुक्रिया आने के लिए, आपका स्वागत हमारे देश में, हमारे रेडियो पे, हमारे प्रोग्राम में। उम्मीद है कि आप फिर तजिकिस्तान आएंगे।
2: मुझे अगली बार भी तजिकिस्तान आना है, बहुत पसंद है आपके देश।
1: आपके जीवन में हमारी तरफ से शुभकामनाएं।
2: बहुत बहुत शुक्रिया।
1: प्यारे श्रोताओं, आपको याद दिलाया कि आज हमारे साथ है राजा इब्राहिम, बांग्लादेश का एक नागरिक जो ताजिकिस्तान की यात्रा करने के लिए आया है। थैंक यू एक बार और आने के लिए।
2: आपको भी बहुत बहुत शुक्रिया।
1: थैंक यू।

0: کر دیتا ہے حیران تب اور بھی جب مرحلوں میں بن جاتا ہے دل اپنے سارے درد غم بلا کر ساتھ ہنستا ہے ساری رات اسے کچھ بھی نہیں چاہیے تم سے بس کچھ پل تمہارے ساتھ کا ہے وہ محتاج دوست وہ ہے جسے دوستی نبھانا نہیں پڑتی
1: یاد دلاتا ہے کہ آپ ریڈیو آوازی تاجک کی ہندی بھاکو سن رہے ہیں ریڈیو آوازی تاجک روز آدھ بھاشاؤں میں اپنے پروگرام آپ کے لیے پیش کرتا ہے آج کے پروگرام میں ہمارے ساتھ ایک مہمان ہے راجا ابراہیم جو بنگلہ دیش سے ہے اور تاجکستان کی یاترا کرنے آئے ہیں آپ کا سواگت ہے ہمارے پروگرام میں راجا ابراہیم
2: شکریہ
1: تاجکستان آپ کب آئے اور آپ کا امپریشن کیا ہے تاجکستان کے بارے میں
2: لگ بھگ ایک مہینہ ہو گیا پچھلے مہینہ میں اپریل میں آیا تھا اور تاجکستان میرے کچھ دوست ہیں جن لوگوں کے ساتھ میں پڑھائی کیا انڈیا میں
1: تاجک لوگوں نے آپ کا سواگت کیسے کیا
2: انڈیا میں میرا جو دوست ہے میرے پاس لگ بھگ 10 فرینڈس ہیں جو ہندی پڑھائی کرنے کے لیے تاجکستان سے گیا تھا ہم ملے اور اس سے پہلے تو ایک بات بتاؤ کہ تاجکستان کے بارے میں ہم کو پتہ بھی نہیں تھا اس نام کا کوئی کنٹری سے اور پھر آپ لوگوں سے ملے اچھا لگا اور اسی وجہ سے میں یہاں ہوں
1: بڑھیا تو پھر آنے کے بعد کیا دیکھا آپ نے کیا اچھا لگا آپ کو کیا اچھا نہیں لگا آپ کو کھانے میں دیکھنے میں کیا کیا دیکھا کہاں گھوما آپ نے
2: ابھی زیادہ نہیں گھوما میں دوشانبے آ گیا اس کے بعد اسی کے اندر لگ بھگ ایک مہینہ تک دوستوں کے ساتھ رہتا ہوں ان کے پریوار میں اور مجھے لوگوں کو کلچر کے بارے میں جاننا ہے تو جیسے کہ ہمارے وہاں کا بہت کچھ الگ ہے آپ کے یہاں کا بہت کچھ الگ ہے یہاں پر زیادہ تو مسلم لوگ ہیں ماشاء اللہ میں خود بھی مسلم ہوں لیکن کھانا میں جو ہمارے وہاں ادھر مسالہ یوز کرتے ہیں مرچی یوز کرتے ہیں آپ لوگ یہ سب پسند نہیں کرتے یہاں پر کھانا ویسے اچھا ہے بہت اچھا ہے مجھے کھانے میں کوئی پرابلم نہیں ہوا
1: جی کیا کھایا آپ نے
2: اسپیشلی اوش یہ بتاؤں گا کیونکہ اس کے بارے میں میں نے پہلے سنا ہو اور ہاسٹل میں میرا دوست لوگ
1: تیار
2: کرتے تھے تو تب جب کھایا نا مطلب ماشاء اللہ فین ہو گیا
1: اچھا وہ اوش انڈیا کی بریانی سے نہیں ملتا ہے
2: انڈیا کی بریانی تو تھوڑا بہت الگ ہے مسالے کے ساتھ اور ہمارے پاس بھی بہت ویرائٹی ہے اب لوگ پلوف کہتے ہیں کچھ رشین میں تو ایسے بھی ہوتا ہے اور بریانی الگ الگ ٹائپ کا ہوتا ہے ہمارے ادھر کچی ہوتا ہے ہاں مٹن بریانی مطلب ایسے ایسے الگ الگ بریانی تو اس سے الگ ہے ٹیسٹ الگ ہے دکھنے میں تو مطلب چاول اور گوشت کے ساتھ باندھتے ہیں ٹھیک ہے اب یہاں پر گاجر یوز کرتے جو سوجی کہتے ہیں سوجی تو اس کا ہم یوز بریانی میں نہیں کرتے یہاں پر اس کے ساتھ جب اوش ہوتا ہے یہاں کا اوش ماشاء اللہ مطلب بہت سوادشت ہے اس کا فین بن گیا اور یہاں پر تو کچھ کھانا ملا ہے میں اس سال کی عید منایا یہاں پر کتنے سارے پریوار میں میں گیا مجھے بھی نہیں پتا مطلب بہت ساری سب لوگوں نے ویلکم کیا سواگت کیا اور مجھے یہ بات بہت اچھا لگا فتح شروع رجا شروع خورتوب رائٹ رائٹ مجھے نام نہیں پتا لیکن لگ بھگ بہت ٹرائی کیا جیسے کہ منتو ہوتا ہے نا
1: جی
2: منتو یہ ہمارا ادھر موموز ہوتا ہے لیکن وہاں کا تھوڑا بہت ٹیسٹ بھی الگ ہے دیکھنے میں شاید ایسا ہوا ہے فوڈ مطلب ہر فوڈ میں الگ الگ سواد ملا
1: جی
2: یہ بہت بڑھیا ہے کہ میں آ گیا
1: اچھا دیکھیے
2: میں صرف دوستوں سے ملنے آیا ان کا دیش دیکھنے آیا کہ ہاں دیکھ چلیے دیکھتے ہیں کیسا ہے تو یہاں پر آ کے مجھے ایسا نہیں لگا میں دوسری جگہ آ گیا ایسا لگا کہ یہ بھی تو مطلب ایک پریوار جیسا ہے
1: جی آپ تو تاجک پریوار میں رہتے ہیں جب کوئی آتا ہے ویسے دیکھتے ہیں پر جب الگ سے تاجک پریوار میں یا کسی دوسرے دیش کے پریوار میں رہتا ہے تو اس دیش کا کلچر ہی اتہاس بھی مطلب سب کچھ وہی سے پتہ چلتا ہے
2: آپ
1: کی نظر اس پہ کیا ہے کیا دیکھا آپ نے کیا
2: کچھ جاننا باقی ہے
1: جی
2: ہاں یہاں پر تھوڑا لینگویج پرابلم ہے اور اس کی وجہ سے میں زیادہ نہیں سمجھ سکتا ہوں اور میرے پاس دوست تو بہت ہے لیکن ان کے پاس ابھی اتنا ٹائم نہیں ہے جس کے کارن میں لگ بھگ اکیلا گھوم لیا دوست بھی ساتھ ہے لیکن تب ہم ہماری باتیں کرتے ہیں ویسے تو بہت کچھ پتہ کرنا باقی ہے
1: جی نہیں میرا مطلب ہے گھر کے بارے میں جب آپ گھر پہ رہتے ہیں کیا فرقیات کیا ہے اس پر کیا ڈفرینس ہے انڈیا یا بنگلہ دیش کا فیملی کیسے رہتے ہیں یہاں کے فیملی کیسے رہتے ہیں مطلب کیا
2: فیملی بانڈنگ جو ہے وہ ہمارا بانڈنگ آپ کا بانڈنگ لگ بھگ سیم ہے हम भी फैमिली में बिलोंग करते हैं, फैमिली में मतलब सब सदस्य होता है ना, मम्मी पापा बच्चे बुरा मतलब सब लोग मिलके रहते हैं, यहाँ पर भी ऐसे ही मिलके रहते हैं, ये बात तो ज़्यादा अलग नहीं है, लेकिन लाइफ स्टाइल थोड़ा अलग है, थोड़ा बहुत यहाँ का पर्यावरण ये थोड़ा बहुत अलग है।
1: आपसे बात करते पता चला कि आप बांग्लादेश में यूनिवर्सिटी में सोशल साइंसेस,
2: हाँ सोशल साइंस,
1: कब इंडिया गए हिंदी सीखने के लिए, क्यों हिंदी सीखने गए आप इंडिया और क्यों चुना मतलब हिंदी लैंग्वेज सीखने को?
2: हिंदी लैंग्वेज यू नो इंडियन कल्चर, आप जैसे कि आपके आपको भी दिलचस्पी है तो आपको पता है इंडियन कल्चर में भी बहुत वेराइटीज है, एक इंडिया है लेकिन वहाँ पर भी अलग अलग लैंग्वेज है, ज्यादा से ज्यादा तो हिंदी है लेकिन अलग अलग लैंग्वेज है, 29 स्टेट है और उसमें लोग तो एक जैसा दिखता है लेकिन उनका भी अपना कल्चर थोड़ा बहुत अलग है, और इंडिया में तो इतना वेराइटीज है जो देखने को बहुत कुछ है और बहुत हिस्टोरिकल प्लेस है, और हम तो रहे प्यार की नगरी आगरा में जो ताजमहल है उस शहर में रहे, तो मुझे तो बहुत दिलचस्पी बचपन से था कभी ताजमहल दिखेंगे, जो याद ही हम मतलब ऐसा है पड़ोसी है
1: जी,
2: लेकिन फिर भी ताजमहल देखने के लिए मुझे अपना 22 साल वेट करना पड़ा ऐसा लगता है।
1: हाँ। पहले आपका ग्रेजुएशन हुआ फिर चले गए इंडिया,
2: हाँ।
1: हिंदी सीखने के लिए,
2: हाँ हाँ।
1: कितना टाइम लगा आपको हिंदी सीखने में?
2: हिंदी वैसे हमें पता है, हम बोल सकते हैं पहले से ही, मूवीज से पता होता है, हम हिंदी मूवीज देखते हैं और हम पड़ोसी है तो हमको वैसे ज्यादा फर्क नहीं है, लेकिन जैसे कि लिखना और इसका ग्रामेटिकल मतलब इसको समझना, अभी भी मैं कुछ तो गड़बड़ करता हूँ लेकिन फिर भी समझ जाते हैं लोग, बस लोग समझता हूँ।
1: देखिए आपकी मातृभाषा बांग्लादेश में बंगाली है,
2: बंगाली है
1: और बंगाली और हिंदी का नजदीकी है इस...
2: हाँ हाँ, क्योंकि दोनों ही अब संस्कृत से आए है ना,
1: जानते हैं कि ताजिकी और हिंदी लैंग्वेज में बहुत ज्यादा मिलन जुलन है, जैसे आप अगर गानों में
2: हाँ, कुछ वर्ड्स है लेकिन यहाँ पर प्रोनाउंसिएशन थोड़ा अलग है,
1: तो
2: जो वर्ड्स मुझे पता है वो भी मुझे पता नहीं चलता,
1: क्योंकि ये बोलचाल होता है ना, इसीलिए बात करने में बोलचाल में ये पता नहीं चलता, पर जब हिंदी गाने सुनते हैं मूवीज देखते हैं तो पता चलता है, क्योंकि इंडिया का जो लैंग्वेज है उसमें फारसी के वर्ड्स बहुत ज्यादा है, इसीलिए जैसे इंडिया में भी यूज नहीं करते कठिन, बहुत कम यूज करते हैं, वो मुश्किल ही होता है, ज्यादा फारसी यूज करते हैं, आपकी क्या नजर
2: हमारे है, भी है। बंगाली में भी बहुत सारी फारसी है, बहुत ज्यादा है,
1: तो इससे हिंदी सीखने में कोई आसानी हुई या नहीं?
2: हाँ लगा कि ये तो मैं पहले से जानता हूँ।
1: ताजिकिस्तान जब आप आ गए मेनली क्या देखना था आपको, क्या इंतजार थे आप ताजिकिस्तान से?
2: मुझे बस ताजिकिस्तान आना था, मेरे कुछ दोस्त है यहाँ पर,
1: इससे पहले कहीं ढूंढा नहीं कि क्या जाना, कहाँ जाना है मुझे, क्या देखना है मुझे?
2: वैसे मैं इतना नहीं सोचता, मुझे बस इतना लगा कि जाना है वहाँ पर, वो अलग है थोड़ा बहुत, और मेरा दोस्त लोग है, बस आ गया और देख रहे आप लोगों से मिल रहे अच्छा लग रहा है।
1: फ्यूचर में प्लान क्या है आपका?
2: फ्यूचर में तो घूमने प्लान है मेरा, ये शुरुआत है ज्यादा नहीं है, इंडिया में जैसे कि हम जब केंद्रीय हिंदी संस्थान आगरा में पढ़ाई किया हिंदी, तो वहाँ पर लगभग 40 देशों का स्टूडेंट्स आया है, तो सबका एक ही मकसद था हिंदी सीखना और इंडिया घूमना, हाँ, तो इन लोगों से मिलने के बाद हमारा तो अभी एक इंटरनेशनल फैमिली है जो हिंदी के कारण हम जुड़े हुए हैं, तो मुझे इन सबका देश में जाना है ये दोस्तों से मिलने के लिए, इनके देश इनके कल्चर देखने के लिए, और मुझे दुनिया भर घूमने का एक बहुत शौक है, यदि मैं पहला आदमी नहीं हूँ फिर भी मेरे लिए तो अच्छी बात है, तो मैं घूमना चाहता हूँ बहुत।
1: आपने सोशल साइंसेस सीखा है तो अगर की करियर की बात करें तो इस पर कोई सीरियस योजना है आपको?
2: मैं कविता लिखता हूँ, हिंदी में तो दो चार लिखा है लेकिन बंगाल में बहुत लिखा है, कोई बात नहीं,
1: हमारे लिए
2: कविता
1: हो जाए जी,
2: तो हिंदी में बताएंगे
1: बिल्कुल,
2: क्योंकि हिंदी में जो कविता हमने लिखा वो बताएंगे, हिंदी लोगों को समझने में आसानी होगा। कविता का नाम है मेरा मकसद। जिंदगी जो आजाद पंछियों की तरह उड़ना सिखाते हैं, जिंदगी जो आजाद पंछियों की तरह उड़ना सिखाते हैं, मैं उसी की तलाश में हूं। आजादी आजादी जो टूटा हुआ खूबसूरत सपना है, आजादी जो टूटा हुआ खूबसूरत सपना है, मैं उसी को देखना चाहता हूं। सपना जो हर संतान के लिए अपनी माता पिता के आंखों में है, सपना जो हर संतान के लिए अपनी माता पिता के आंखों में है, मैं उसी को देखना चाहता हूं। प्यार, प्यार जो भूख के समय पर खाया गया खाना है, प्यार जो भूख के समय पर खाया गया खाना है, मैं उसी का स्वाद लेना चाहता हूं। जिंदगी जो आजाद पंछियों की तरह उड़ना सिखाते हैं, मैं उसी की तलाश में हूं।
1: शाबाश,
2: बस इतना ही है।
1: शुक्रिया आने के लिए, आपका स्वागत हमारे देश में, हमारे रेडियो पे, हमारे प्रोग्राम में। उम्मीद है कि आप फिर तजिकिस्तान आएंगे।
2: मुझे अगली बार भी तजिकिस्तान आना है, बहुत पसंद है आपके देश।
1: आपकी जीवन में हमारी तरफ से शुभकामनाएं।
2: बहुत बहुत शुक्रिया।
1: प्यारे श्रोताओं, आपको याद दिलाया कि आज हमारे साथ है राजा इब्राहिम, बांग्लादेश का एक नागरिक जो तजिकिस्तान की यात्रा करने के लिए आया है। थैंक यू एक बार और आने के लिए।
2: आपको भी बहुत बहुत शुक्रिया।
1: थैंक यू।